0: टिभिजन भण्डार सञ्चालन गर्नुभएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
1: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
0: सिबिस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमसुङ प्रोप्राइटर सृजना श्रेष्ठ
1: सम्पर्क नम्बर 9842618202 र 9840319789
0: CBS तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमसुङ
2: रहेका छन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म 13,399 जनाको उद्धार गरिएको छ तर करिब 4,196 जना अझै सम्पर्कविहीन छन् उनीहरूको खोजीका लागि राज्यको सबै शक्ति परिचालन गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले पत्रकार सम्मेलन मार्फत बताउनुभयो
3: माथिल्लो त्रिशुली 1 अडिट 3 आईआर तथा थर्मल ड्रोन मार्फत खोज गर्दा जीवित संकेत नदेखिएपछि चिनिया टोली फर्किएको तथा उद्धारमा विभिन्न कार्य भइरहेका छन् त्यसमा नेपाली सेनाको ग्राउन्ड फोर्सेसबाट खोज तथा उद्धार कार्य भइरहेको छ हरेक ठाउँमा पुग्ने गरी नेपाली सेनाको पेट्रोल टिम खोज तथा उद्धार गर्ने गरी परिचालित भएको छ सशस्त्र प्रहरी बल नेपालको तालिम प्राप्त कुकुर सहितको केनाइल टोली खोज तथा उद्धारमा खटिएको छ नेपाल प्रहरीको केनाइल टोलीले खोज तथा उद्धारको कार्य जारी राखेको छ पर्यटक प्रहरीले उद्धार भएर आएका तथा बेपत्ता विदेशी पर्यटकहरूका आफन्तहरूलाई सहजीकरणका लागि खटिएको छ प्रभावित क्षेत्रको दैनिकलाई सहज बनाउन अत्यावश्यक सेवाहरूलाई पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ
4: यसै बीच भोटे कोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा नुवाकोट र धादिङ जिल्लामा मात्रै खर्बौं रूपियाँको भौतिक क्षति पुर्याएको छ यो क्षेत्रको पुननिर्माणका लागि करिब 4 खर्ब रूपियाँ आवश्यक पर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको द्रुप्त क्षति तथा आवश्यक मूल्याङ्कनले प्रारम्भिक अनुमान गरेको छ यति ठूलो परिमाणको पुननिर्माणका लागि सरकारसँग बलियो स्रोत नहुँदा स्रोत जुटाउन ठूलो चुनौती देखिने भएको छ भदौ 21 गतेसम्ममा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न संघ संस्था निजी व्यक्ति तथा व्यवसायहरूले दिएको सहयोगबाट 10.4 अर्ब रूपियाँ जम्मा भएको छ कोषमा जम्मा भएको यो रकमले सरकारलाई केही सड़क पुल निर्माण गर्न सहयोग पुगे पनि पुननिर्माणका लागि स्रोत जुटाउन भने ठूलो चुनौती देखिएको छ बाढ़ीले खर्बौंको क्षति भएको हुँदा सरकारले यो विपद व्यवस्थापन र पुननिर्माणका लागि अन्तर्राष्ट्रिय दाता सम्मेलन गरी स्रोत जुटाउन सक्ने पूर्व अर्थमन्त्री वर्षमान पुनको भनाइ छ उहाँले मुलुकमा आइपरेको प्राकृतिक विपदको सामना गर्न र दीर्घकालीन पुननिर्माणका लागि स्रोत जुटाउन सरकारले तत्काल अन्तर्राष्ट्रिय दाता सम्मेलन आयोजना गर्नुपर्ने बताउनु भएको हो यता पुननिर्माण प्राधिकरणका पूर्व कार्यकारी अधिकृत सुशील ग्याउलीले भने पूर्व तयारी गरेर मात्रै पुननिर्माणमा जानुपर्ने बताउनु भएको छ
5: इभिडेन्सहरूलाई प्रमाणित गर्ने कुराको लागि पनि र त्यसपछि रिसेटलमेन्टको प्लानिङ गर्ने कुराको निम्ति पनि रिभर बेसिनको ओभरअल प्लानिङ गर्ने कुराको लागि पनि चाहे त्यो हाइड्रो पावरको डिजाइन गर्ने र त्योसँग रिलेटेड कामको निम्ति पनि एउटा चाहिँ महत्वपूर्ण केस चाहिँ यो हुन सक्छ र त्यसलाई मोडलको हिसाबले डेभलपमेन्ट गर्ने खालको कुरामा जान जरुरी छ
2: प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्र सेवक सुरक्षाकर्मीहरूको त्याग निष्ठा र अदम्य साहसका कारण नै अहिलेको संकटको बेला लाखौं मानिसले सुरक्षित महसुस गर्न पाएको बताउनु भएको छ सुरक्षाकर्मीहरूलाई धन्यवाद दिँदै उहाँले कार्यक्षेत्रमा खटिने तपाईहरू प्रत्येक सुरक्षाकर्मीको योगदानको उच्च कदर गरिने पनि छ भनेर उहाँले भन्नुभएको छ हिजो सामाजिक सञ्जाल मार्फत एउटा सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले संकट व्यवस्थापनका लागि सुरक्षाकर्मीसँगै खटिरहनुभएका देश तथा विदेशका अन्य विज्ञलाई पनि विशेष धन्यवाद दिनुभएको छ अहिलेको विपदमा सुरक्षाकर्मीहरूले कयौं उदाहरणीय काम गर्नुभएको उल्लेख गर्दै उहाँले नेपाली सेना सशस्त्र प्रहरी बल नेपाल प्रहरी र अरू संयुक्त प्रयासमा प्रभावित क्षेत्रहरूबाट अहिलेसम्म 13,391 मानिसलाई उद्धार गरिएको पनि जानकारी दिनुभएको छ राज्यका तीनवटै सुरक्षा निकायका 20,000 भन्दा बढ़ी सुरक्षाकर्मी बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहत कार्यमा निरन्तर सक्रिय छन् भारत चीन र दक्षिण कोरियाका विशेष उद्धार टोली पनि बाढ़ी प्रभावित क्षेत्रमा छन् नुवाकोटको देवीघाट बजारको तादी नदीमा बेलीब्रिज जडान गरिँदैछ हिमबाढ़ी प्रभावित रसुवाको गाउँबस्तीमा ड्रोन उपकरण मार्फत खाद्यान्न ढुवानी शुरू गरिएको छ बाढ़ी प्रभावित क्षेत्रमा पानी जन्य रोगको जोखिम बढ़न थालेपछि सरकारले हैजा विरूद्धको खोप र औषधि पनि पठाएको छ ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले वीरेन्द्र सैनिक अस्पताल छाउनी गई जलविद्युत आयोजनाका घाइते कर्मचारी र उनीहरूका परिवार

0: पनि भेट गरी स्वास्थ्य स्थितिको बारेमा जानकारी लिनुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्र मन्त्री छो ह्युन बीच पनि भटेकोशी हिमबारीको विपदमा सहकार्य बढ़ाउने बारेमा पनि समझदारी बनेको छ। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा भटेकोशी हिमबाढ़ी पीड़ित बाढ़ी पछि विपदमा खटिएका सुरक्षा कर्मीहरूको सेवा सुविधा र तलब सुविधामा कुनै पनि कन्जुस्याई नगरिने पनि आश्वासन उहाँले दिनुभएको छ। यसैबीच हाल मनसुनी वायुको प्रभाव छ देशभर। मनसुनको न्यूनचापी रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। देशभर साधारणतया बादल लागेको छ। गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम खालको पानी परिरहेको छ। आज देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका केही स्थानमा तथा पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम खालको पानी पर्ने तथा हिउँ पर्ने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मध्य प्रदेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहितको मध्यम खालको पानी पर्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग, कर्णाली प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ीको विपदपछि बाल बालिका र किशोरी हिंसाको चिन्ता।
2: बच्चाहरू परिवारबाट सेपरेट हुन साथ अर्को चाहिँ जोखिममा पर्छन्। फेरि त्यो परिवारबाट सेपरेट हुँदाखेरिको कसरी म्यानेज गर्ने र ट्राफिकिङमा पो पर्छन् के त।
0: कांग्रेसमा क्रियाशील सदस्यता अध्यावधिक नगरेकाले पनि पन्ध्रौं महाधिवेशनमा भाग लिन पाउने। भोटेकोशी बाढ़ीमा 150 राष्ट्र सेवक अझै सम्पर्कविहीन। लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
4: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
3: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं।
4: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोसिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
5: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोसिलो खानेकुरा बाँडौ।
3: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
8: स्वास्थ्य फिर्ता लिनु भए त,
9: एनसेल प्याक किन्नु भए त,
8: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्।
9: सर्थ शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा भोटेकोसी बारीमा हराए 150 राष्ट्रसेवक 82 सेना प्रहरी पनि सम्पर्कविहीन शीर्षकमा खबर प्रकाशित छ। यसलाई सुभाष भट्टले लेख्नु भएको छ। भोटेकोसी बारीमा सुरक्षाकर्मी निजामती कर्मचारी जनप्रतिनिधि र शिक्षक सहित करिब 150 राष्ट्रसेवक सम्पर्कविहीन भएका छन्। नेपाली सेनाका 45 नेपाल प्रहरीका 25 र सशस्त्रका 12 जना हराइरहेका छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायसँग समन्वय गरेर कर्मचारीतर्फ हराइरहेकाहरूको विवरण तयार गरेको हो। बाढ़ी प्रभावित क्षेत्रमा झाडापखाला देखियो, हैजा फैलिने जोखिम शीर्षकमा खबर प्रकाशित छ। होल्डिङ सेन्टरमा झाडापखाला देखिएपछि स्वास्थ्य मन्त्रालयले हैजा विरूद्धको 21,000 खोप र 1,000 भन्दा बढ़ी प्याकेट जीवनजल पठाएको छ। रसुवाका जंगल र नदी किनारमा सेना सशस्त्रको गस्ती शीर्षकको पनि खबर छ भने जलविद्युत आयोजनाका सुरुङहरूमा उद्धार अपरेशन आइतबार त्रिशुली एमा 2 र रसुवा भोटेकोसीमा 1 सब भेटिए शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै कांग्रेसमा संस्थापन लचक देउबा समूह अडानमै शीर्षकको खबर पनि प्रकाशित छ। वडा अधिवेशन सार्ने र पुससम्म सदस्यता नवीकरण गरेकाले महाधिवेशनमा भाग लिन पाउने निर्णय गर्दै संस्थापन र महाधिवेशन रोक्नुपर्ने देउबा पक्षको माग रहेको छ। तर यता नेपाली कांग्रेसले पनि आफ्नो 15 महाधिवेशनको तयारी र मुलुकको समसामयिक विषयमा महत्वपूर्ण अरू निर्णय सार्वजनिक गरेको छ। हिजो पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले क्रियाशील सदस्यता नवीकरण गरेका तर अध्यावधिक हुन बाँकी रहेका सदस्यहरूलाई पनि आगामी महाधिवेशनमा सहभागी गराउने निर्णय गरेको हो। त्यस्तै भित्रपृष्ठमा जोखिमयुक्त स्थानको बसोबास सार्न कानून बनाउँदै सरकार शीर्षकको खबर पनि प्रकाशित छ। भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा सार्वजनिक भएको छ।
0: नागरिक दैनिकमा अन्तिम संस्कारमा पनि सकस, एउटै कोठामा दुई परिवार शीर्षकमा खबर छापिएको छ भने अर्को खबर ग्यासको अझै अभाव, रातभरि लाममा शीर्षकमा छापिएको छ। बाढ़ी पहिरोपछि काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव झन चर्किएको छ। सामान्य अवस्थामा आफूले ल्याउने डिपोमा नाम लेखाएको आधा महिना पुग्दा समेत ग्यास पाउने आश नभएपछि अहिले काठमाडौँ उपत्यकाका उपभोक्ता एक सिलिण्डर ग्यास लिन उद्योग तथा सरकारले तोकेको बिक्री केन्द्रमा रातभर लाइन लाग्नुपर्ने बाध्यतामा छन्। उद्धारमा दैनिक 20 वटासम्म हेलिकप्टर शीर्षकमा रमेश धमलाले लेख्नु भएको खबर छापिएको छ। 10 गतेदेखि परिचालित नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरले 21 गतेसम्म 13,000 भन्दा बढ़ीको उद्धार गरिसकेका छन्। पुनर्निर्माणमा 9 खर्ब शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर पनि नागरिक दैनिकमा छ। कान्तिपुर दैनिकमा शेयर बजारमा बाढ़ीको धक्का कहिलेसम्म शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको छ। सूचीकृत 111 जलविद्युत कम्पनी मध्ये 1 दर्जन आयोजना मात्रै प्रभावित भए पनि शेयर बजारमा जलविद्युत, निर्जीवन बीमा र अन्य उपसमूहमा नै असर देखिएको छ। सञ्जालमा घृणा फैलाउनेलाई खोज्दै सरकार शीर्षकमा जयसिंह महरा र आरती पौडेलले लेख्नु भएको छ। बाढ़ी पीड़ित विरूद्ध जथाभावी कमेन्ट गर्ने विरूद्ध सरकार निर्मम बन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिपछि नेपाल प्रहरीको साइबर ब्यूरोले 10 जनाको टीम बनाएर अनुसन्धान थालिसकेको छ। बाढ़ीमा बेपत्ताको विवरण जुटाइरहेका निरज शीर्षकमा सजना बरालले लेख्नु भएको खबर छ भने अर्को खबर भित्रीपन्नामा प्रभावित विदुरका 15 खानेपानी स्रोतमा भेटिए हानिकारक जीवाणु शीर्षकमा अर्जुन पौडेलले लेख्नु भएको छ। शेखरलाई महाधिवेशन गर्ने संयन्त्रको नेतृत्व मान्न गगन तयार शीर्षकमा कुलचन्द्र न्यौपानेले लेख्नु भएको खबर रहेको छ। अर्को खबर भोटेकोसी बाढ़ीका कारण सिजनमै सुनसान बने पर्यटकीय गन्तव्य शीर्षकमा छापिएको छ भने नुवाकोट रसुवा जोड्ने सड़क अहिलेसम्म सञ्चालनमा आउला शीर्षकमा विमल खतिवडाले लेख्नु भएको छ। ढुङ्गे बजारबाट 7 किलोमिटर सड़क खुलेको छ। बेत्रावतीसम्म पुर्याउने र बेली ब्रिज हालेर रसुवा जोड्ने तयारी सरोकारवाला निकायले गरेका छन्। बाढ़ीले बगायो 1,806 हेक्टर कृषियोग्य जमीन शीर्षकमा प्रकृति दाहालले लेख्नु भएको खबर पनि छापिएको छ। त्यसै गरी आर्थिक कारोबार दैनिकमा बाटोमै रोकियो रसुवाको अर्थतन्त्र शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको छ। चीनसँग बाँकी नेपाललाई जोड्ने रसुवाको भदौ 10 को बाढ़ीसँगै उत्पादन, व्यापार, पर्यटन, वित्तीय सेवा र लगानी जोड्ने सबै पूर्वाधार गुमाएको खबरमा उल्लेख गरिएको छ। विकल्पमा सुरुङ र त्रिशुली पारी सड़क तत्काल यातायात सुचारूका लागि काम तीव्र शीर्षकमा खबर छ। पृथ्वी राजमार्गमा पर्ने धादिङको कृष्णभीर पहिरो नियन्त्रण गरेर यातायात सुचारू गर्न सरकारले दीर्घकालीन समाधानको योजना अगाडि सारेको छ। गोर्खापत्र दैनिकमा छापिएको खबर रहेको छ, सुरुङभित्र जीवनको खोजी शीर्षकमा यो खबर ईश्वर चन्द्र झाले लेख्नु भएको हो। भित्रीपन्नामा तरल अक्सिजन आयातले उद्योग मारमा शीर्षकमा नवराज पटेलले विराटनगरबाट लेख्नु भएको छ। राहत सामग्री नै म्याद गुज्रेका, असल विवरण अभ्यास पालना गर्न निर्देशन शीर्षकमा खबर छापिएको छ। तीन दिनमा 87,000 ग्यास सिलिण्डर भित्रिएको बारेमा पनि खबरमा उल्लेख छ। आरोहणको मुखमा मनास्लुको पर्यटन प्रभावित बारेमा मिनराज भण्डारीले लेख्नु भएको खबर छ। उत्तरी गोर्खाको चुमुनुब्री गाउँपालिका चार नामरुङ स्थित बुढी गण्डकी र थोराङ खोलामा गएको बाढीका कारण मनास्लुको पर्यटन प्रभावित भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार मनास्लु संरक्षण क्षेत्र अन्तर्गत पर्ने बुढी गण्डकी र थेराङ खोलामा हिजो बिहान गएको बाढीले दुईवटा पुल र मुख्य पदमार्गमा क्षति पुगेपछि मनास्लुको पर्यटन प्रभावित भएको हो।
1: साझा खबरमा अब विदेशका खबर। इरानले हर्मुज जलमार्गको सुरक्षा सुनिश्चित गर्न भइरहेका पछिल्ला कूटनीतिक प्रयासहरूबारे टर्की र साउदीसँग छलफल गरेको छ। टर्कीका विदेश मन्त्रीले समकक्षीसँग छलफल गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तिनी विदेश मन्त्रीहरूले पश्चिम एसिया क्षेत्रमा स्थिरता प्रवर्धन गर्न र संयुक्त राज्य अमेरिकाको आक्रमण कार्यलाई रोक्नका लागि हर्मुज जलमार्गमा उत्पन्न असुरक्षालाई सम्बोधन गर्न भइरहेका कूटनीतिक प्रयास बारेमा छलफल भएको बताइएको हो। यता इरानले हर्मुज प्रवेश गर्न खोजिरहेको अमेरिकी पानी जहाजमाथि आक्रमण गरेको दावी गरेको छ। अमेरिका र इरान बीच पुनः सैन्य तनाव बढ़िरहेका बेलामा इरानले यस्तो दावी गरेको हो। इरानका अनुसार अमेरिकी जहाज हर्मुज प्रवेश गर्न खोजेपछि त्यसलाई लक्षित गरी आक्रमण गरिएको थियो, तर इरानको उक्त दावीलाई भने अमेरिकाले तत्काल पुष्टि गरेको छैन। र गाजापट्टीबाट पालिस्तानीहरूलाई हटाउने इजरायली सरकारका मन्त्रीहरूको व्यक्त गरेका योजनाहरू बारे त्यस क्षेत्रका विभिन्न आठ इस्लामिक र अरब मुलुकहरूले निन्दा गरेका छन्। उनीहरूले यो योजनाहरूले अमेरिकाको समर्थन प्राप्त शान्ति प्रक्रियालाई जोखिममा पार्ने समेत बताएका छन्। इजरायली रक्षा मन्त्रीले इजरायलले गाजाबाट पालिस्तानीलाई हटाउने योजना बनाएको जानकारी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पछिल्लो वर्षमा गाजाबाट 2,50,000 पालिस्तानीलाई हटाउने र त्यसपछिका 6 वर्षमा बाँकी करिब 20,00,000 बासिन्दालाई हटाउने लक्ष्य राखिएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
0: साझा खबरमा अब खेल खबर। तेस्रो जित निकाल्दै नेपाल एसिसी प्रिमियर कपको सेमी फाइनलमा प्रवेश गरेको छ। हिजो भएको खेलमा साउदी अरेबियालाई हराउँदै नेपाल एक खेल अगाडि नै सेमी फाइनलमा प्रवेश गरेको हो। साउदीले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेटको क्षतिमा भेटायो। नेपालका लागि गुलशन झाले, अभिजित चौहानले अभिजित 24 रन बनाउनुभयो। त्यसअघि ईशान पाण्डेले 40 तथा देव खनालले 39 रन बनाउनुभयो। आसिफ शेखले 20 र अर्जुन कुमारले 15 रन बनाउनुभयो। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले भने टुरको अन्तिम खेलमा पनि हार बिहोर्नु परेको छ। हिजो भएको न्यूजील्याण्ड एसँगको एक दिवसीय खेलमा नेपाल 2 विकेटले पराजित भएको हो। नेपालले दिएको 212 रनको लक्ष्य न्यूजील्याण्डले एक बल बाँकी छँदा 8 विकेटको क्षतिमा पूरा गर्यो। कर्णाली शिवराजले नेपाल भलिबल लीग एनभीएलमा लगातार दोस्रो जीत हात पारेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा भएको दोस्रो खेलमा कर्णालीले खप्तट फाल्कन्स सुदूरपश्चिमलाई सोझो सेटमा पराजित गर्दै जीत यात्रा कायम राखेको हो। पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले काठमाडौँ रेड्सलाई सोझो सेटमा हराउँदै पहिलो जीत हात पारेको छ। लीगमा आज मधेस वारियर्स र अन्नपूर्ण स्पाइकर किङ्स तथा सगरमाथा स्म्यासर्स र कर्णाली शिवराज बीच खेल हुनेछ।
1: विपदमा बालबालिकाको सुरक्षाका लागि अभिभावक र सरकारवालाको भूमिका, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: साथ में डीटीएच के बाद डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: मौसम का कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
3: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईबीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
2: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
4: क्लासिक डेको 60th anniversary अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
6: साझा खबरमा अब विपदमा बाल बालिका र किशोरीको सुरक्षाको कुरा। रसुवाको भोटिकोसी बाढ़ीपछि कैयौं बाल बालिकाले अभिभावक गुमाएका छन् भने कति घाइते अवस्थामा पनि छन्। विपदपछि बाल बालिका तथा किशोरीको सुरक्षा र सरकारवालाको भूमिकाका बारेमा हामीले आधार नेपालका कार्यकारी निर्देशक प्रहलाद ढकालसँग कुराकानी गरेका छौं।
7: संस्थागत स्याहार भनेको अथवा कुनै संस्थामा लगेर होम सहरमा राख्ने भनेको अन्तिम विकल्प। हेर्नुहोस्,
8: त्योभन्दा अगाडि चाहिँ के के हुन्छ?
7: त्योभन्दा त धेरै कुरा हुन्छ। पहिलो कुरा, सिंगल प्यारेन्ट छ भने आफ्नै परिवार छ, हजुरआमा हजुरबाले हेर्न सक्छन्। त्यसपछि भएन भने हाम्रो त संस्कार त एकदम कलेक्टिभ छ नि त, मामा घरमा हेर्न सक्छन्, मामा माइजूहरूले हेर्न सक्छन्, सुरक्षित। तर सरकारले फेसिलिटेट गर्नु पर्यो, सरकारको स्थानीय सरकार, प्रत्येक स्थानीय सरकारमा अहिले महिला बालबालिका हेर्ने अफिसर छ,
8: बाल कल्याण अधिकारीहरू
7: छन्, उहाँहरू मोबिलाइज हुनु पर्यो। प्रत्येक बच्चाहरूको सिचुएसन, प्रत्येक बच्चाहरूको अवस्था अध्ययन गरेको हुनु पर्यो, रेकर्डमा हुनु पर्यो। प्रत्येक बच्चाको एउटा योजना हुनुपर्छ कि कोही चाहिँ आफन्तको हातमा छ, कोही उसको हातमा छ, कोही कहाँ छ, कोही इन्स्टिट्युसनल केयर, कोही स्कुलमा छन्, कोही दिनभरि एटेन्डेड अनएटेन्डेड छन्, कोही दिनभरि कसैले हेरेका नि हुन सक्छन्।
8: त्यसको लागि कुनै विद्यालयले अथवा कुनै केन्द्रहरूमा पठाउँदा र परिवारभित्रै रहँदाको यसले विकासमा पार्ने प्रभाव कस्तो हुन्छ?
7: अहिले इन्स्टिट्युसनल केयरमा जाँदा धेरै फरक पर्छ, इन्स्टिट्युसनल केयर लास्ट अप्सन हो। तर हामीले स्कूलहरूमा अथवा होल्डिङ सेन्टरहरूमा परिवारसँग सँगै बसे डिजास्टरमा सबैको प्रत्येक बच्चाको प्रोफाइल हुनुपर्छ। त्यहाँ बाल कल्याण अधिकारी नै तोकिया, कति ठाउँमा छन् भने कतिमा तोकिएका छन्, कतिमा त नियुक्ति नै गरेका छन्। उहाँहरूको काम भनेको छैनन् भने छिमेकी असर नभएको ठाउँबाट बाल कल्याण अधिकारी जान सक्छन्, हाम्रो राष्ट्रिय बाल अधिकार परिषदले एकैछिन व्यवस्था गर्न सक्छन्। अब जस्तो उदाहरणलाई नुवाकोटमा 10-12 पालिका छ, 3-4 पालिका चाहिँ एकदमै गम्भीर रूपमा क्षतिग्रस्त छ, र अरू क्षतिग्रस्त पालिकाको बाल कल्याण अधिकारीहरू गएर त्यसका डाटा बनाएर त्यहाँ गएका बालबालिकासँग सरकार र हामी संस्था जस्तो उदाहरण धेरै छन्, बालबालिकासँग बालबालिकाको लागि काम गर्ने, बालबालिकासँग काम गर्ने धेरै अन्तर्राष्ट्रिय ठुल्ठुला संस्थाहरू छन्। उहाँहरू एकदम परिचालित पनि हुनुहुन्छ, मैले ग्राउन्डमै देखेको छु।
8: दुर्व्यवहारको जुन घटनाहरू हुन नपाओस् भन्नको लागि स्वयं व्यक्ति र अथवा परिवारको अभिभावकको भूमिका के हो अहिलेको यो विपदमा?
7: बच्चाहरूलाई पनि आफूलाई हुन सक्ने हानिको होइन जानकारी हामीले गराउनुपर्छ, त्यहीँ गएर त्यसपछि परिवारलाई सजग गराउनुपर्छ। अहिले त्यहाँ अहिले राम्रो कुरा दिनु, सुरक्षा निकाय पनि त्यो होल्डिङ सेन्टरमा भए हुनाले मान्छेलाई अलिकति डर अलिक त्रास्त हुन्छ। एक दुईवटा घटना त आइपुगि सक्यो, यहाँले थाहा पाइसक्नु भयो होला होइन, बच्चीहरू खोलामा अलिकति दुर्व्यवहारमा परेका आदि इत्यादि। अब बच्चाहरूलाई कहाँ जाने, कहाँ नजाने, कसरी सुरक्षित बस्ने, बच्चा एक दुईमा परिवारलाई पनि आफ्नो बच्चाहरू अनएटेन्डेन्ट नछोड्नुहोस्, बाहिर नछोड्नुहोस्। अर्को कुरा, बाल बच्चाहरूलाई चाहिँ म सुरक्षित ठाउँ, बाबाआमाले जन्त यस्तो दुःखमा के बस्नु भनेर सुरक्षित ठाउँमा पठाउने कोसिस गर्छन्। ल भइहाल्यो, काठमाडौँ पठाइहालौँ, कहाँ पठाइहालौँ भन्छन्। बच्चाहरू परिवारबाट सेपरेट हुन सक्छ, अर्को रिस्क, अर्को चाहिँ जोखिममा पर्छन्। फेरि त्यो परिवारबाट सेपरेट हुँदाखेरिको कसरी म्यानेज गर्ने, र ट्राफिकिङमा पो पर्छन् कि त
8: बेचबिखन,
7: यो भेगमा थिएन होला, अर्को भेगमा थियो होला, तर झेल्दैछौँ हामी त्यो समस्याहरू। त्यही कारण बालबच्चाहरू अरू फेरि अरू कनेक्सनमा अरू मान्छेको कनेक्सनबाट के अरे बेचबिखन पर्न सक्छ।
2: आधार नेपालका कार्यकारी निर्देशक प्रहलाद ढकालसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
6: बुढीको सेवारी प्रभावित क्षेत्रमा बालिका तथा किशोरी हिंसाको जोखिममा नेपाल चीन सीमामा 10 अर्ब भन्दा बढ़ीको क्षति चारपटक लक्षित सामान बगेपछि व्यवसाय चिन्तित
8: कांग्रेसमा क्रियाशील सदस्यता अध्यावधिक नगरेकाले पनि 15 औं महाधिवेशनमा भाग लिन पाउने भोटोकुसी बाढ़ी प्रभावितका लागि नेकपाको 24 बुधे प्रस्ताव पारित प्रधानमन्त्रीद्वारा सुरक्षाकर्मीको तलब भत्ताको व्यवस्थापनमा ध्यान दिने प्रतिबद्धता
6: बाढ़ीपछिको पुनर्निर्माणमा पर्याप्त ध्यान दिन विज्ञहरूको सुझाव जोखिममा युक्त बस्ती सार्न अधीन समिति गठन कोरोला नाकालाई चलायमान बनाउन भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप
8: हर्मुज जलमार्गको सुरक्षाका विषयमा इरानद्वारा टर्की र साउदीसँग छलफल जलमार्ग प्रवेश गर्न खोज्ने अमेरिकी पानी जहाजमाथि आक्रमण
6: र नेपाल एससीसी प्रिमियर कपको सेमी फाइनलमा नेपाल एकल टोली अन्तिम खेलमा पनि पराजित एनभीएलमा आज 2 खेल हुने
8: कार्टुन हामीले राजेश मानन्धर राजमान लेखितकोली .com बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा नेकपा भित्रको विवाद र असन्तुष्टि जहाँ शीर्ष नेताहरूको बीचमा राम्रोसँग संवाद नभएका बारेमा विभिन्न टिका टिप्पणी भइरहेका छन् भने संगठन संरचनाले पनि गति लिन सकेको छैन यहाँ एउटा दुईजना व्यक्तिहरू छन् दुईटा सोफामा बसिराखेका छन् र शीर्ष नेताहरूको संख्या सीमित हुँदै गर्दा सक्रियता क्रियाशीलता अझ घट्दै गरेका बारेमा पनि विभिन्न टिका टिप्पणी भइरहँदा दुईजना नेता जस्ता देखिने व्यक्ति सोफामा बसेर संवाद गरिराखेका छन् एउटा अलि लामो कपाल पालेका व्यक्तिको नजिकै रहेका अर्को व्यक्तितर्फ फर्केर ती व्यक्तिले केही भन्दैछ माथि यस्तो लेखिएको छ नाम बदलेर नेकपा एकल काटी पार्टी बनाउने हो कि त किनभने अब त हजुरसँग म मात्रै रहे
6: हस् प्राविधिक साथी रवि दितालाई धन्यवाद अहिलेलाई लिलपुरका सन्त सन्तोष गन्धर्व विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज
9: अर्जुन यार मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ वा कफी मात्रै कि खाना खाजा पनि छ थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो
10: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी विभिन्न प्रकारका कफी थकाली खाना खाजा सेट पाइन्छ साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ
11: प्रोपाइटर टेकचन्द गुरुङ नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो बेसी सहर नगरपालिका 7 मनाङे चौतारा सम्पर्क फोन नम्बर 0665920903 मोबाइल नम्बर 98461080025
12: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
13: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेका छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
12: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 तेह्रमा सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
13: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
12: सिबिएस तथा बिउ भिजन भण्डार बेसी सहर नगरपालिका 8 तेह्र लमजुङ प्रोपाइटर सृजना श्रेष्ठ
13: सम्पर्क नम्बर 98462 र 98403 1990
12: सिबिएस तथा बिउ भिजन भण्डार बेसी सहर नगरपालिका 8 तेह्र लमजुङ
13: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
14: कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने जहिल्यै बिरामी भएर केही मेलो मेसै पाइदिने
12: बुवा पिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालौँ
15: यही बिसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
14: हुन्छ बुहारी, ल गइहालौँ, साह्रै गाह्रो भयो।
15: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा,
16: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98465064093।

0: नमस्कार, रेडियो चौतारी एकानब्बे थप्लो चार मेगा हर्ज हाम्रो वेबसाइट www.chautarilive.com हाम्रो पात्र हो र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको चौतारी खबरमा स्वागत छ। सर्वमा मुख्य मुख्य खबरका शीर्षकहरू। ओडारोमा कालो पत्र भएको बाटो फर्सी रातमा जसरको समस्या केही घरमा समेत जोखिममा। वर्षाको आठ स्थित सगरमाथ हाइड्रोको पावर हाउस क्षेत्रमा डेली ब्रिजको क्षमता वृद्धि गर्ने कार्य शुरू। सवारी आज पूर्ण रूपमा बन्द। सार्वजनिक पुस्तकालयको छोटो साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न। नयाँ कार्य समिति सर्वसम्मत ज्वाइन। आगामी कार्तिक 28 गतेदेखि मर्संगदी गाउँपालिकाका सबै उधामा निशुल्क स्त्री रोग स्वास्थ्य शिविर सञ्चालन हुने। शिविर सञ्चालन तथा व्यवस्थापनको विषयमा आवश्यक छलफल सम्पन्न। र मोलस्यू रामरानीको विशेषहरूमा भव्य प्रदर्शन, स्थानीय दर्शकको उल्लेख्य सहभागिता।
1: घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
2: बुबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन। सबै सामान एउटै ठाउँमा पाइन्छ।
1: ए हो र, के पाइन्छ?
2: घरैसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
3: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू, बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
4: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
3: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोपाइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424 र 98467915।
0: समाचार अब विस्तारमा। नौथर सेरा ताजे सड़क अन्तर्गत लमजुङको दोर्दी गाउँपालिका 6 ओडारेमा कालो पत्र सड़क भाँसिँदा यातायात आवतजावत प्रभावित भएको छ। सड़कको कालो पत्र सहितको भाग भाँसिएपछि केही घर समेत जोखिममा परेका छन्। सड़क भाँसिएसँगै ढोडेनी, फलेनी र बन्सार क्षेत्रका नागरिकलाई आवतजावतमा शास्ति भएको छ। सड़कको ठूलो भाग भाँसिएर साँघुरो बनेपछि ठूला सवारी साधन सञ्चालन हुन सकेका छैनन्। स्थानीयका अनुसार सड़कमा जोखिम बढ़दै गएपछि दैनिक आवतजावत तथा खाद्यान्न लगायत सामग्री ढुवानीमा समेत समस्या भएको छ। सड़क थप भाँसिने जोखिम रहेकाले तत्काल आवश्यक मर्मत तथा संरक्षणको काम गर्न स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन्। मर्मत नहुँदा ढोडेनी, फलेनी र बन्सार क्षेत्रका नागरिक थप प्रभावित हुने अवस्था रहेको स्थानीयले बताएका छन्। लमजुङको मर्संगदी गाउँपालिका 8 स्थित सिनो हाइड्रो सगरमाथा हाइड्रोको पावर हाउस क्षेत्रमा रहेको बेली ब्रिजको क्षमता वृद्धि गर्ने कार्य शुरू भएको छ। पुलको क्षमता बढ़ाउने काम शुरू भएसँगै उक्त बेली ब्रिजबाट हुने सम्पूर्ण आवतजावत अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको छ। भदौ 21 गतेदेखि पुलको क्षमता वृद्धि तथा आवश्यक संरचनागत सुधारको काम सुचारू भएकाले निर्माण कार्य सम्पन्न नहुँदासम्म पुल प्रयोग नगर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ। पुलमा निर्माण तथा मर्मत सम्बन्धी काम भइरहेका बेला मानिस तथा सवारी साधनको आवतजावतले दुर्घटनाको जोखिम बढ़न सक्ने भएकाले सुरक्षालाई प्राथमिकतामा राख्दै आवतजावत रोकिएको हो। माथिल्लो वर्षाङदी ए जलविद्युत आयोजना सरोकार तथा समन्वय समितिले एक सूचना जारी गरे। पुल प्रयोग गरे आवत जावत नगर्न तथा आवश्यकता अनुसार वैकल्पिक बाटो प्रयोग गर्न स्थानीयवासी, आयोजना क्षेत्रका कर्मचारी, सवारी चालक तथा सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको छ। समितिका अनुसार बेलीब्रिजको क्षमता वृद्धि गर्ने कार्यका क्रममा पुलमा प्राविधिक तथा संरचनागत काम हुने भएकाले निर्माण अवधिभर पुल प्रयोग गर्नु जोखिमपूर्ण हुन्छ। सम्भावित दुर्घटना तथा मानवीय क्षति रोक्न अर्को सूचना जारी नभएसम्म पुलमा कुनै पनि किसिमको आवत जावत नगर्न समितिले आग्रह गरेको छ। बेलीब्रिजको क्षमता वृद्धि कार्य सम्पन्न भएपछि पुलबाट हुने आवत जावत थप सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ। निर्माण कार्य सम्पन्न भएपछि पुल पुनः सञ्चालनमा ल्याउने विषयमा सम्बन्धित निकायबाट आवश्यक सूचना जारी गरिने जनाइएको छ। लमजुङको सुन्दरबजार नगरपालिका 9 स्थित भोटे उडार सार्वजनिक पुस्तकालयको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ। पुस्तकालयका अध्यक्ष वसन्त राज खनालको अध्यक्षता तथा वरिष्ठ गायिका माया गुरूङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि गायिका माया गुरूङले आफ्नो सांगीतिक यात्राका अनुभव सुनाउँदै आफूले हालसम्म 100 भन्दा बढ़ी गीत गाएको बताउनुभयो। आफ्ना सृजनाको दुरूपयोग भएको प्रति चिन्ता व्यक्त गर्दै उहाँले स्रष्टा पुस्तकालय र कला साहित्य बीच नजिकको सम्बन्ध रहेको बताउनुभयो। उहाँले हालै 5 गीत समेत रेकर्ड गरेको जानकारी दिनुभयो। स्वर्गीय गायक युक्त गुरूङको स्मरण गर्दै उहाँ भावुक समेत हुनुभएको थियो। कार्यक्रममा वडा सदस्य शेरसिंह कार्की, खुशबहादुर गुरूङ, पुस्तकालयका सल्लाहकार तेजनारायण अधिकारी, कर्मदा सृजना मंचका कार्यवाहक अध्यक्ष लक्ष्मी प्रसाद मिश्र लगायत विभिन्न संघ संस्था, विद्यालय तथा कलेजका प्रतिनिधि, पत्रकार र स्थानीय व्यक्तिहरूको सहभागिता थियो। स्थानीय सरकारको निर्देशन अनुसार सीमित अतिथिको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो। पुस्तकालयका अध्यक्ष वसन्त राज खनालले संस्थाको हालसम्मको गतिविधि तथा आगामी योजनाबारे जानकारी दिनुभयो। वडा सदस्य केयर सिंह कार्कीले पुस्तकालयको आर्थिक तथा लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सचिव रामहरि न्यौपानेले कार्यक्रम सञ्चालन गर्दै पुस्तकालयको संक्षिप्त इतिहास प्रस्तुत गर्नुभयो। उपाध्यक्ष खुशबहादुर गुरूङले स्वागत मन्तव्य राख्नु भएको थियो। यसैगरी कार्यक्रममा प्राज्ञ डाक्टर जीवन अधिकारी, प्राज्ञ भुवनहरि सिग्देल र प्राज्ञ गोपीकृष्ण शर्मालाई सम्मान गरिएको थियो। पुस्तकालयलाई पुस्तक दान गर्ने कवि तथा स्रष्टाहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा रमाकान्त सापकोटा, चन्द्रकला घले गुरूङ, ध्रुव बहादुर गुरूङ, लक्ष्मी प्रसाद मिश्र र तेजनारायण अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। अधिवेशनले नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको छ। कार्यक्रमको अन्त्यमा देशमा आएको बाढ़ीका कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ता भएकाहरूको तत्काल खोजी गरी सकुशल वा मृत अवस्थामा पत्ता लगाउन सम्बन्धित निकायसँग आग्रह समेत गरिएको थियो। मर्स्याङदी गाउँपालिकाका महिलाहरूलाई लक्षित गरी निशुल्क स्त्री रोग सम्बन्धी स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार शिविर सञ्चालन हुने भएको छ। महिलाका लागि महिला संस्था नेदरल्याण्डस, वुमेन फर वुमेन फाउण्डेशन नेदरल्याण्डस र स्वदेशी नेपालको प्रायोजन तथा मर्स्याङदी गाउँपालिकाको समन्वयमा शिविर सञ्चालन गर्न लागेको हो। शिविर आगामी कार्तिक 28 गतेदेखि मंगसिर 3 गतेसम्म गाउँपालिका अन्तर्गतका सबै ओडामा सञ्चालन हुनेछ। शिविरमा वरिष्ठ स्त्री रोग विशेषज्ञ, महिला चिकित्सकबाट महिलाहरूको स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श तथा आवश्यक उपचार सेवा निशुल्क रूपमा प्रदान गरिने जनाइएको छ। शिविर सञ्चालन तथा व्यवस्थापनको विषयमा मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङ, स्वदेशी नेपालका कार्यक्रम संयोजक भीषबहादुर खड्का तथा महिलाका लागि महिला संस्था नेदरल्याण्डसका नेपाल प्रतिनिधि विश्वनाथ पौड्याल बीच आवश्यक छलफल तथा बैठक समेत सम्पन्न भएको छ। विशेष गरी स्त्री रोग सम्बन्धी समस्या, पाठ्यघर तथा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या भएका महिलाहरूका लागि शिविर महत्वपूर्ण अवसर हुने गाउँपालिकाले जनाएको छ। सबै उडामा शिविर सञ्चालन हुने मिति, समय र स्थानको विस्तृत विवरण पछिल्लो सूचना मार्फत सार्वजनिक गरिनेछ। गाउँपालिकाले सम्पूर्ण महिलाहरूलाई सूचना प्राप्त भएपछि आफूलाई पाइक पर्ने शिविर स्थलमा उपस्थित भए स्वास्थ्य परीक्षण, आवश्यक परामर्श तथा उपचार सेवा लिन अनुरोध गरेको छ। स्वस्थ महिला, स्वस्थ परिवार र समृद्ध मर्स्याङदी निर्माणमा गाउँपालिकाले प्रतिबद्धता जनाएको छ। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजमा तपाई सुन्दै हुनुहुन्छ बिहान 6:30 बजेको चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
5: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो फुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
6: नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ, साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
7: प्रोपाइटर तेकजङ गुरुङ, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0665920903, मोबाइल नम्बर 98461080025।
8: पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
9: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
8: अब के गर्नुहुन्छ त दाई?
9: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यहीँ लगेर बिक्री गर्छु।
8: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
10: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओरामु, लमजुङ। प्रोपाइटर शरद बराल, सम्पर्क नम्बर 98560454401 र 98261737799।
1: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
2: बुबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
1: ए हो र, के पाइन्छ?
2: घरायसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
3: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायची तथा अफिसियल फर्निचरका सामानहरू, बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
4: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
3: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424264 र 98467915।
0: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। गोरखाको हिमाली भेगमा चुमुलुब्री गाउँपालिका चार र दुई भएर बग्ने थेराङ खोलाको बाढ़ीले चार घर र एक पुल बगाएको छ। आइतबार बिहान आएको बाढ़ीले चुमुलुब्री चार स्थित नामरुङका नुर्बु ओङ्ग्याल, नुर्बु छिरिङ, उर्गेन, छ्योदेन, लाक्पा भुटी र दोर्जे ग्यालजेनको घर बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। बाढ़ीबाट मानवीय क्षति भने नभएको कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। बाढ़ी आएको बारे थाहा पाएर स्थानीयवासी भागेर ज्यान जोगाएको उहाँले बताउनुभयो। बाढ़ीले सोही ठाउँको झोलुङ्गे पुल पनि बगाएको कार्यालयले जनाएको छ। पुल बाढ़ीले लगेपछि मनासुलु पदयात्रामा गएका पर्यटकहरू समस्यामा परेका छन्। चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले अल्पकालीन रूपमा हिँड्न मिल्ने गरी स्थानीयहरूले केही उपाय गर्न सक्ने बताउनुभयो। खोलाको मुहानतिर केही बेर थुनिएर लेदो सहित आएको बाढ़ीले क्षति पुर्याएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिनुभयो। सो खोला बुढी गण्डकीसँग मिसिने हुँदा बुढी गण्डकीको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ। गुरूङ समुदायको भाषा, संस्कृति, परम्परा र सामाजिक जीवनलाई कथावस्तु बनाइएको गुरूङ भाषाको कथानक चलचित्र गोल्स्यू रामरानीको आइतबार बेसी शहरमा भव्य प्रदर्शन गरिएको छ। दर्शकको माग र चलचित्र प्रतिको बढ़दो उत्साहलाई मध्यनजर गर्दै बेसी शहर स्थित बरण्डा रेस्ट्रो एण्ड इभेन्टमा प्रदर्शन गरिएको हो। प्रदर्शनमा स्थानीय दर्शकको उल्लेख्य सहभागिता थियो। दर्शकले चलचित्रलाई रूचाएका थिए। प्रदर्शनको शुरूआत गर्दै पत्रकार आर्स गुरूङले गुरूङ समुदायको भाषा, संस्कृति र पहिचानलाई चलचित्र मार्फत नयाँ पुस्तासम्म पुर्याउने काम महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले स्थानीय स्तरमा गुरूङ भाषाको चलचित्रको प्रदर्शनले मौलिक भाषा, संस्कृति र कलाको संरक्षणमा योगदान पुग्ने बताउनुभयो। कार्यक्रममा चलचित्रका निर्माता पशुपति गुरूङ र नायक रामप्रसाद गुरूङलाई स्थानीयले फेटा र खादा लगाएर सम्मान गरेका थिए। कार्यक्रम युवा अगुवा प्रदीप गुरूङले सञ्चालन गर्नुभएको थियो। गोल्स्यो रामरानी गुरूङ समुदायको मौलिक संस्कृति, परम्परा, सामाजिक मूल्य मान्यता, पारिवारिक सम्बन्ध र प्रेम कथामा आधारित चलचित्र हो। मुनाल फिल्म्स प्रालीको ब्यानरमा निर्माण भएको यस चलचित्रले गाउँ घरको वास्तविक जीवनशैलीसँगै गुरूङ समुदायको सांस्कृतिक चेतनालाई पर्दामा प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ। चलचित्रको कथा तथा निर्देशन विवेक गुरूङको रहेको छ भने पटकथा जनक गुरूङले लेख्नु भएको हो। चलचित्रमा रामप्रसाद गुरूङ, विष्णु गुरूङ, सपना गुरूङ, ईशा गुरूङ, रेशम गुरूङ लगायत कलाकारको अभिनय छ। चलचित्र गोल्स्यो रामरानी राष्ट्रिय आदिवासी जनजाति चलचित्र महोत्सवमा उत्कृष्ट कथानक चलचित्रको अवार्ड समेत जितेको चलचित्र हो। चलचित्रको शीर्ष गीत गोल्स्यो रामरानीको पनि दर्शक माझ लोकप्रिय रहेको छ। निर्माण टीमका अनुसार चलचित्रले गुरूङ समुदायको संस्कार, संस्कृति र पहिचानलाई केन्द्रमा राख्दै युवा पुस्तामा आफ्नो भाषा र संस्कृतिप्रति गर्व तथा अपनत्व बढ़ाउने सन्देश दिएको छ। चलचित्रका मुख्य कलाकार तथा नायक रामप्रसाद गुरूङले नेपालका विभिन्न स्थानसँगै विदेशमा समेत चलचित्र प्रदर्शन गरिएको बताउनुभयो। रसुवाको भोटेकोशी बाढ़ीमा परि 1342 जनाको शव फेला परेको छ। तीमध्ये 98 मात्रै पहिचान भएर आफन्तले बुझेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार 13,391 जनाको उद्धार भएको छ। उनीहरूमध्ये 3,652 जना होल्डिङ सेन्टरमा छन्। 4,996 जना अझै सम्पर्कविहीन छन्। बाढ़ी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धारको काम भइरहेको प्राधिकरणले जनाएको छ। बेपत्ताको खोजी, उद्धार, शवको पहिचान तथा व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सम्बन्धित सरकारी निकायका टोली प्रभावित क्षेत्रमा परिचालित छन्। प्रधानमन्त्री बालेन्द्र शाह बालिनले रसुवा बाढ़ी पछिको संकट व्यवस्थापनमा खटिएका राज्यका तीनै तहका सुरक्षा निकायलाई ढाडोस दिँदै विशेष धन्यवाद ज्ञापन गर्नुभएको छ। आइतबार साँझ सामाजिक सञ्जाल मार्फत राष्ट्र सेवक सुरक्षाकर्मीमाथि सम्बोधन गर्दै प्रधानमन्त्री शाहले अहिलेको योगदानको उच्च कदर हुने बताउनु भएको छ। साथै उहाँले सुरक्षाकर्मीहरूको सेवा सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता नगर्ने पनि बताउनु भएको छ। सुरक्षाकर्मीको यो योगदानको उच्च कदर हुनेछ। तपाईहरूको सेवा सुरक्षा र सुविधामा सरकारले सम्झौता गर्ने छैन, उहाँले भन्नुभयो। संकटका बेला खटिरहन प्रेरित गर्ने तपाईँको घर परिवारप्रति पनि हामी कृतज्ञ छौं। उहाँले नुवाकोटको विदुर नगरपालिका छमा रहेको केन्द्रीय कारागारका कैदीबन्दीहरूलाई सार्न र भाग्न खोजेकालाई नियन्त्रणमा लिन सफल भएकोमा प्रहरी प्रशासनमाथि धन्यवाद दिनुभएको छ। यसलाई एउटा उदाहरण मान्दै प्रधानमन्त्री शाहले अन्य कयौं काम सुरक्षाकर्मीहरूले यो विपदको समयमा गरेको भन्दै प्रशंसा गर्नुभएको हो। लगातार तेस्रो जीत सहित नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा पुगेको छ। मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओभलमा आइतबार भएको खेलमा नेपालले साउदी अरबलाई 5 विकेटले हरायो। साउदी अरबले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेट गुमाएर पूरा गर्यो। नेपालका गोल सञ्चालले नट आउट 44, इशान पाण्डेले 40, देव खनालले 39 रन बनाए। साउदी अरबका इस्तियाक अहमद र मोहम्मद अतीफले 2-2 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको साउदी अरब 49 ओभर 2 बलमा 190 रन बनाउँदा अलआउट भयो। साउदी अरबका अब्दुल वाहिदले 77 रन, मोहम्मद अतीफले 30 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले 3-3 तथा ललित राजवंशीले 2 विकेट लिए। यसरी नेपालले पहिलो खेलमा बहराइनलाई 7 विकेट र दोस्रो खेलमा मलेसियालाई 6 विकेटले हराएको थियो। एसएससी प्रिमियर कपमा समूह एमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। यस्तै समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, कुवेत, ओमान, कतार र सिंगापुर छन्। समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। प्रतियोगिताको फाइनल खेल यही भदौ 27 गते शनिबार हुनेछ। ओडारोमा कालोपत्र भाँसिँदा नौथर सेरा ताजे सड़कमा समस्या, केही घर समेत जोखिममा। पार्सौदी 8 स्थित सगरमाथा हाइड्रोको पावर हाउस क्षेत्रमा दैनिक ब्रिजको क्षमता वृद्धि गर्ने कार्य शुरू, सवारी आवाजाही पूर्ण रूपमा बन्द। भेटिङ डर सार्वजनिक पुस्तकालयको 6 साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न, नयाँ कार्य समिति सर्वसम्मत चयन। आगामी कार्तिक 28 गतेदेखि मर्सङ्गी गाउँपालिकाका सबै उदामा निशुल्क स्त्री रोग स्वास्थ्य शिविर सञ्चालन हुने र मोर्चो रामरानीको बेसी शहरमा भव्य प्रदर्शन, स्थानीय दर्शकको उल्लेख्य सहभागिता। यिनै समाचार सहित बिहान 6:30 बजेबाट प्रसारित सरकारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी प्रमोद अधिकारीलाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो चौतारा 91.4 MHz, हाम्रो वेबसाइट www.chautara.com र हाम्रो पत्र एपमा रेडियो चौतारा सुन्दै गर्नुहोस्। नमस्कार।

0: त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नुभएको दाई भाउजूले हाम्रै बेसी सहरनगरपालिका आठ सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नुभएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
0: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
0: सम्पर्क नम्बर 9842618202 र 9840319799।
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ।
0: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
2: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र?
2: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदै छ त, त्यसै त राम्रो गहना पाइने पसल। अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
2: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गर गहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
2: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा,

0: छोर बुढा ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक रचना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक रचना बनाउनका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर म

0: यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईहरुकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाथ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाइल्स पथरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: ओहो हेड सर, टाढैको साइत हो कि कसो हो? बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
4: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 9842-49129 र 9841-52091।
5: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
6: बुबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान दुई ठाउँमा पाइन्छ।
5: ए हो र, के पाइन्छ?
6: घरायसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
3: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स पलङ सोफा लो बेड दराज किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट पर्दा सिरक डसना सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू राइस कुकर पंखा हिटर मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा बाल्टी कुर्सी टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
4: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
3: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर बेची सहर नगरपालिका 8 सेरा बजार कारागार अगाडि राधाकृष्ण चोक लमजुङ। प्रोप्राइटर यज्ञराज सेठाई र रूपा सेठाई। सम्पर्क फोन नम्बर 066-520-727 मोबाइल नम्बर 9845-44-264 र 9847-60-915।
7: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
8: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
7: त्यहाँ त ब्रोइलर कुखुरा चल्ला अन्डा र ताजा मासु पनि पाइन्छ रे।
8: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
7: ल त, म पनि त्यतै जाने भए।
3: बुढा थोकी ब्रदर सप्लायर सिउडीघारमा ब्रोइलर कुखुरा दाना चल्ला अन्डा ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लम्सुङ। प्रोप्राइटर
9: बजेदेखि सात बजेको समयभित्र सिउडी बारबाट बिसिस

0: प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
1: सम्पर्क फोन नम्बर 98165205020066661 र 0665231381। दीपा सुन्तादी पसल विश्व नगरपालिका 8 नारायणी स्थान लम्जु।
2: बुढा ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भने?
0: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नानी लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला तिमी?
2: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नुभएको दाई भन्छुले हाम्रै विशेष नगरपालिका 8 सिरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नुभएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
0: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनु त साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
2: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लम्जुङ, प्रोपाइटर सृजना श्रेष्ठ।
0: सम्पर्क नम्बर 98462 र 98403 1989।
2: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लम्जुङ।
0: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: बुढी ए बुढी, तिमीले ल्याउरो मुख लगाएर बस्यो कि के भयो? मेरो बुढीलाई आज
4: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
3: नरिसाउन बुढी, गरगहना जस्तो कुरो जहाँ पाइसकेको मेरो पनि त भयो नि।
1: चिन्तै नगर्नुहोस् न बुढा, विश्व सहरको नारायण स्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
5: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 खोटेवाडामा सेवा दिँदै आएको र अहिले विश्व सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन्चादी पसल तपाईँहरूको सेवामा समर्पित छ।
0: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रमा, झुम्का, रानीहाट, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारका गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर

0: लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भर पर्दो प्रविधिको साथी
1: प्रोभाइडर।

0: देख्दछन् के दुखिया हो दुखिया हो अनि यही बेला पखाला लागेर हैरान यिनले कहाँ जाने होला के गर्ने के नगर्ने कहिल्यै बिरामी भएर केही मेलो बस्नु भएन
1: बुवा क्लिक नगर्नु झट्टै सुभाष मेडिको फर्मामा गइहालौँ यही बेसी सर्को सेगा चोकले कि कारटार जाने बाटो छ नि त्यही काम गरौँ
0: हुन्छ बुहारी लौ गइहालौँ साह्रै गाह्रो
1: सुभाष मेडिको फर्मा बेचिसहर नगरपालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई

शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज। सम्पर्क गरेर तपाईँहरू हामीसँग जोडिन सक्नुहुनेछ। हिजो हामीलाई फोन गर्नुहुने कललाई गोला प्रथाबाट हामीले नाम दिइसकेको छौँ, उहाँको नाम चाहिँ हामी कार्यक्रमको अन्त्यमा भन्ने नै छौँ। धैर्य गर्नुहोला श्रोताबिनहरू, कहाँ के गर्दै हुनुहुन्छ, फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ। हजुरहरूले हाम्रो फेसबुक पेज www.chautarilive.com मा पनि कमेन्ट गर्न सक्नुहुनेछ। कमेन्टलाई कार्यक्रमको अन्तिममा हामी पढ्ने नै छौँ, पढेर तपाईँहरूको उत्तर पनि दिनेछौँ। हामी हरेक दिन फरक फरक विषयका साथ उपस्थित हुनेछौँ। आइतबार व्यवसायमा भने सम्झनाको चौतारी आफ्नो जीवनमा घटेका अविस्मरणीय क्षण, पुराना दिन र बाल्यकालको सम्झना हामीसँग

हुनुहुनेछ। बुधबार घर परिवारबाट बाहिर रहनुहुने आफन्तजन तथा परदेशीलाई सम्झन सक्नुहुनेछ, सम्झना यहाँ व्यक्त गर्न सक्नुहुनेछ। बिहिबार भने तपाईँले जुनसुकै लोकगीत वा अन्य गीत गाउन सक्नुहुनेछ। शुक्रबार भने जुनसुकै नेपाली गीत रोज्न सक्नुहुनेछ। शनिबार भने गाउँ खाने कथा तपाईँले भन्न सक्नुहुनेछ। श्रोताबिनहरू कहाँ के गर्दै हुनुहुन्छ, फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग जोडिन सक्नुहुनेछ। कतै तपाईँले हाम्रो सम्पर्क नम्बर त बिर्सनु भएन। हाम्रो सम्पर्क नम्बर रहेको छ 066-521-183। श्रोताबिनहरू हामीसँग जोडिनुहोस् अनि रमाइलो कुराकानी गरौं। तपाईँहरूले हरेक दिन एकजना लक्की कलरलाई ग्रिनफिल्ड झोल ममबाट एक प्लेट स्पेसल झोल मम प्रदान गरिनेछ। को हुनुहुन्छ त लक्की कलर, त्यसको लागि हामीलाई सम्झनुहोस्। 066-521-183 कल सम्पर्क गरेर जोडिनुहोला अनि लक्की कलर बन्नुहोस्। फेरि अर्को कुरा पनि छ है श्रोताबिन, हरेक एक दिन 4 तारिक कल टाइममा फोन गर्नुहुने एकजना लक्की कलरलाई गोला प्रथाबाट छनौट गरी बुद्ध डिजिटलबाट फोटो फ्रेमिङ गरी फोटो र फ्रेम प्रदान गरिनेछ। त्यो लक्की कलर हाम्रो श्रोताबिनहरू बन्न सक्नुहुनेछ। आउनुहोस्, कल गर्नुहोस्, हामीसँग जोडिनुहोस् र रमाइलो कुराकानी गरौं अनि लक्की कलर पनि बनाए। श्रोताबिनहरू कहाँ के गर्दै हुनुहुन्छ, फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग जोडिन सक्नुहुनेछ। हामी हरेक दिन फरक विषयको साथ उपस्थित हुने नै छौं। आज भने हामी सोमबारे बसाईमा रहेका छौं। सोमबारे बसाईमा भने तपाईँहरूले आफ्नो गजल मुक्त रेडियो मार्फत प्रदर्शन गर्न सक्नुहुनेछ। आउनु श्रोताबिनहरू, पहिलो कलर बनाऊ, लक्की कलर पनि बनाऊ, आफ्नो स्वरलाई रेडियो मार्फत प्रदर्शन गरौं, हामीसँग जोडिनुहोस्। हामीसँग जोडिनको लागि 066-521-183 को बाटो हुँदै आउन सक्नुहुनेछ। फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग जोडिन सक्नुहुनेछ। अहिलेलाई भने साङ्गीतिक कोसेली।

Yeah.

0: असून छ अहिले भनी छुटौँ है त असुन छ नमस्ते बाई हजुर उहाँ हुनुहुन्थ्यो पाउँदीबाट लक्ष्मी प्रसाद हुनुहुन्थ्यो छोरा मित्र अब भने तपाईँहरूको पालो आइसकेको छ 063-65 183 डायल गरेर हामीसँग जोडिन सक्नुहुनेछ यदि पुस्तक समयमा हुनुहुन्छ भने पक्कै पनि जोडिनु होला यदि भन्दै थिए साथीहरूले सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुन्छ भने आज भने हामी सोमबारे बसाईमा छौ सोमबारे बसाईमा भने हामी तपाईँहरूको प्रतिभाको खोजी गर्नेछौ तपाईँहरूभित्र कुन चाहिँ प्रतिभा लुकेर रहेको छ त यदि हजुरहरूमा कुनै पनि प्रतिभा लुकेर रहेको छ भने हाम्रो रेडियो चौतारी मार्फत फोन गरेर पक्कै पनि आफ्नो मनमा भएका कुराहरू पनि भन्न सक्नुहुनेछ र आफ्नो प्रतिभा पनि प्रस्तुतन गर्न सक्नुहुनेछ यदि पुस्तकको समयमा हुनुहुन्छ हाम्रो कललाई सुनिरहनु भएको छ भने 063-65-183 डायल गर्न सक्नुहुनेछ र हामीसँग मिठा मिठा कुराकानीको साथमा जुट्न सक्नुहुनेछ हामी फरक दिन फरक विषयवस्तु लिएर उपस्थित हुने नै छौ 11 बजेदेखि 12 बजेसम्म हामी प्रत्येक दिन आउनेछौ है त हजुरहरूको घर दैलो आँगन चौतारी सब टाइम लिएर आइसकेका छौ आज पनि र सधैँ आउने बाचा पनि गर्नेछु श्रोता मित्रहरू आइतबार तपाईँहरूले सम्झना गर्न सक्नुहुनेछ आफ्नो जीवनमा घटेको घटना अविस्मरणीय क्षण पुरानो दिन बाल्यकालको सम्झना गर्न सक्नुहुनेछ भने सोमबारको दिनमा भने तपाईँहरूभित्र लुकेर रहेको जुनसुकै प्रतिभालाई पनि हामी सुन्नेछौ तपाईँहरूले सुनाउन सक्नुहुनेछ र बुधबारको दिनमा भने तपाईँले आफ्नो घर परिवारबाट बाहिर छुटिएर बस्नुभएको आफन्तजनहरूलाई सम्झन सक्नुहुनेछ यति बेला भने कोही साथी कल नै सक्नुभयो उहाँलाई स्वागत गर्न चाहन्छु हेलो नमस्ते हजुर नमस्ते नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ सूर्यपालबाट बोल्नु भएको को बोल्नु भएको नि ए गणेश हुनुहुन्छ के छ सूर्यपालतिरको खबर सुनाउनुहोस् गणेशजी घाम लाग्छ अब दसैँ तिहार आउन लाग्छ मजाले घाम लाग्छ रमाइलो भएको छ होइन
1: हजुर हजुर रमाइलो त के हुने त्यत्रो देश भ्रष्टाचार भयो अब के चिज मान्नु के दसैँ मान्नु
0: त्यो त हो हाम्रो देश डुबिरहेको छ अहिले यस्तो बेलामा हामीलाई के रमाइलो हुन्छ र तर पनि घाम लागिरहेको छ बसी बसाइ छ जे जस्तै भए पनि काम गर्नै पर्यो हिँड्नै पर्यो बोल्नै पर्यो होइन त
1: हजुर हजुर
0: सुन्छ ठिकै छ विषयवस्तुतिर लागौँ है हजुर आज भने हामी तपाईँभित्र लुकेर रहेको प्रतिभा गजल मुक्त कथा कविता के छ हजुरले सुनाउन सक्नुहुनेछ है त ओके ओके हुन्छ
1: हजुर तर त्यो फटाएर उसले खाना पाएन है
0: हजुर
1: त्यहाँपछि त्यो सर्प पनि आएछ कि एउटा सर्प
0: हजुर
1: सर्प भने आएर चाहिएको है
0: हजुर
1: सर्पले ढेकुता लगाउँदै लगाउँदै तकरिबन 1 किलोमिटर 2 किलोमिटर गएछ लगाउँदै है
0: हजुर
1: त्यहाँदेखि पल्तिर त्यहाँदेखि एउटा चौतारो आएछ चौतारोको बोर्डको रूपमा एउटा गरुल गीताको गुण रहेछ है
0: हजुर
1: त्यहाँ मुनि सरकारलाई भ्याएको त पर्यो है
0: हजुर
1: त्यो गरुलले दुईटा हार आयो सर्पलाई खाम कि भ्याएको तलाई खाम भन्नु है
0: हजुर
1: सर्प त त्यो गरुल गीताले गर्दाखेरि सर्प नचल्ने भयो है
0: हजुर
1: भ्याएको त छटपटी चाहिँ एउटा चुलो भित्र पसेछ त्यहाँदेखि सर्प के अरे गरुल गीता चाहिँ नै खुट्टा उडेर आएर त्यो सर्पलाई लिएर गएछ है
0: हजुर
1: त्यहाँदेखि लिएर उसको पाठवटा चल्ला थिए उसलाई खुवाएछ है त्यो त्यहाँदेखि भ्याकुताले के भनेछ भन्दाखेरि तपाईँको आज मलाई यो गरुल गीताले सर्पले गर्दाखेरि मलाई बताइदियो धन्यवाद भनेछ क्या त्यो भ्याकुताले है
0: आज
1: गोरिल गीताले आउनु पर्छ होला खुवाइदियो मजाको
0: है
1: कि राम्रो भयो भने यो कहानी
0: हजुर
1: यो कहानी सही भयो कि भएन भन्नु न अरूले सुन्नु भयो होला नि
0: हजुर हजुर ठिकै हो हजुरले भन्नुभएको र यो कथा मुक्तक चुड्किला सबै अलिक फरक तरिकाको हुन्छन्
1: हजुर हजुर
0: यसै चाहिँ जसरी मिलाएर भन्दा पनि ठिकै सुनिन्छ
1: हजुर हजुर
0: हजुर सर यति नै भन्न चाहनुहुन्छ
1: अरू म सम्झिन पर्दाखेरि है
0: हजुर
1: अब हाम्रो त्यहाँ तपाईँहरू यति मिठो सुरको धनी हुनुहुन्छ है
0: हजुर
1: मिठो माया मिठो सम्झना त्यहाँनिर हाम्रो है टेक्निकलमा हुनुहुन्छ उसलाई पनि धेरै धेरै मिठो माया मिठो सम्झना हुनुहुन्छ हाम्रो बेसी सरको चौतारी एफएमलाई धेरै धेरै मिठो माया मिठो सम्झना छ सम्झिन पर्दाखेरि हाम्रो धाकुरमा हुनुहुन्छ सरस्वती जी छ त्यहाँनि कोटोलमा हुनुहुन्छ सुखमाया जी छ त्यहाँनि हाम्रो आइटीमा तामाङ हुनुहुन्छ राम पाण्डे सब हाम्रो लम्बुतिर बेसीहरूको इष्टमित्र सबैलाई मिठो माया मिठो सम्झना भन्दै एउटै गीत गाउन मिल्छ मिल्दैन
0: सुन्छ गाउनु
1: होइन गीत त तपाईँले सुनाइदिने हो नि त्यता
0: मैले पो
1: होइन रेडियोमा
0: सुनाइदिने हुन्छ भन्नुहोस् न सुन्छ कि सर
1: चिया छानेको भनेर हाम्रो त्यता यस्तै मित्रलाई सुनाइदिनुहोस् है
0: ए चिया छानेको बोलीले फसाउन कति जानेको हो हुन्छ हुन्छ हुन्छ हजुरको गीत पक्कै पनि बजाउने नै छौँ अहिलेलाई भने छुट्याउँ है त ए हस् हुन्छ
1: हस्
0: हुन्छ नमस्ते बाबाई हजुर उहाँ हुनुहुन्छ सूर्यपालबाट गणेश हुनुहुन्छ श्रोता मित्र अब भने तपाईँहरूको पालो है सकिएको छ 0365 डायल गरेर हामीसँग जोडिन सक्नुहुनेछ र मिठा मिठा कुराकानीको साथमा जुट्न सक्नुहुनेछ आज भने हामी तपाईँहरूभित्र मनभित्र कसको प्रतिभा छन्छ भनेर हामी प्रतिनिधि गर्दैछौँ यदि तपाईँहरू पनि आफ्नो मनमा भएको प्रतिभा सुनाउन चाहनुहुन्छ भने पक्कै पनि हामीसँग जोडिन सक्नुहुनेछ र हाम्रो फेसबुकबाट पनि लाइभ भइरहेको छ लाइभ मार्फत पनि कमेन्ट गरेर सम्झना समर्पण गर्न सक्नुहुनेछ आफ्नो साथी इष्टमित्र आफन्तजनहरूलाई पक्कै पनि सम्झना पनि छोड्न सक्नुहुनेछ र तपाईँभित्र लुकेर रहेको प्रतिभा छन् भने तपाईँहरूले बाहिर प्रस्तुतन गर्न सक्नुहुनेछ तपाईँहरूको लागि भनेर हामीले खुल्ला गरिसकेका छौँ 0365 183 पक्कै पनि जोडिनु होला है त श्रोता दिनहरू यदि फुर्सदमा हुनुहुन्छ भने एकदमै गर्मी महिना चलिरहेको छ बाहिर भने एकदमै घाम लागिरहेको छ आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला र आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला र प्रशस्त मात्रामा पानी पनि पिएर बस्नुहोला पनि भन्न चाहन्छु यति बेला भने कोही साथी कलन आइसक्नु भएको छ उहाँलाई स्वागत गर्न चाहन्छु होला नमस्ते कार्यक्रममा जोडिनु भयो एकदमै खुसी लाग्यो हजुरको शुभ नाम अलिकति कम्ती भन्नुभयो के छ खबर कार्यक्रम सुन्दै हुनुहुन्छ लक्ष्मी प्रसाद मिश्रजीले दिनुभएको छ हजुरलाई नम्बर हुन्छ ठिकै छ कार्यक्रममा सहभागी भइदिनु भयो एकदम खुसी लाग्यो हजुरलाई एकदमै सम्मान छ आज विषयवस्तुतिर लाग्यौँ सुन्छ आज भने हामी कुनै पनि श्रोता दिनहरूको मनभित्र अथवा उहाँहरूप्रति कस्तो प्रतिभाहरू छन् त गजल मुक्तक कथा कविता के चाहिँ भन्न चाहनुहुन्छ

सरकारको विकास गर्दा के भन्नु छ भने

0: साङ्गीतिक कोशली र व्यापारिक विश्रामपछि पुनः स्वागत छ। श्रोताबिनहरू कहाँ के गर्दै हुनुहुन्छ, फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ। आज भने हामी सोमबारे बसाइमा रहेको छौँ। सोमबारे बसाइमा भने तपाईँहरूले मुक्त, गजल, कथा, कविता जे पनि आफ्नो कला रेडियो मार्फत प्रदर्शन गर्न सक्नुहुनेछ। हामी भने हरेक दिन नयाँ विषयका साथ उपस्थित हुनेछौँ। आइतबार रहनेछ आफ्नो जीवनमा घटेका अविस्मरणीय क्षण, पुराना दिन र बाल्यकालको सम्झना। सोमबार तपाईँहरूले मुक्त, गजल, कथा, कविता जुनसुकै आफूमा कला प्रतिभा छ रेडियो मार्फत प्रदर्शन गर्न सक्नुहुनेछ। मंगलबार भने जुनसुकै नेपाली गीत रोज्न सक्नुहुनेछ। बुधबार घर परिवारबाट बाहिर रहनुहुने आफन्तजन तथा विदेश परदेशीलाई सम्झन सक्नुहुनेछ हाम्रो रेडियो मार्फत। बिहिबार भने गीत गाउने, लोकगीत वा अन्य गीतहरू गाउन सक्नुहुनेछ र आफ्नो गीतलाई, आफ्नो स्वरलाई रेडियो चौतारी मार्फत प्रदर्शन गर्न
1: हजुर यति भन्दैछ। यति बेला पनि कोही साथी कल्याण आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्न चाहन्छु। नमस्ते।
0: हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? बेसी सहरबाट सुषमा भुजेल बोल्दै हुनुहुन्छ। अनि के छ, सन्चै हुनुहुन्छ? हामी पनि एकदम सन्चै छौँ है। कल गर्नुभयो, खुसी लाग्यो। अब चाहिँ विषयवस्तुतिर लागौँ है त। हुन्छ, आज विषय तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: साउन्ड सानो आएको छ, कार्यक्रम चाहिँ सुन्दै हुनुहुन्छ, तर साउन्ड सानो आएको कारणले अलिकति गाह्रो भयो होइन? हुन्छ, ठिकै छ। हाम्रो यो प्राविधिक कारणले गर्दा हो। एक दुई दिनपछि एकदमै राम्रो भएर आउनेछ, अपेक्षा गर्दै गर्नु होला है। के छ सुषमा दिदी, खबर सुनाउनुहोस्। खाना खानुभयो? खाना खाएर बाबु हेर्दै कार्यक्रम सुन्दै बस्नु भएको छ। हुन्छ, ठिकै छ। आज भने हाम्रो सुषमा दिदीको के प्रतिभा छ त हामी खोज्छौँ है त। लुकाएर राख्नुभयो कि जस्तो लाग्यो।

अनि हाम्रो रेडियो प्रतिको माया देखेर मलाई हजुरप्रति एकदमै खुसी लाग्छ, एकदमै सम्मान छ हजुरलाई दिदी। ओके हुन्छ, ठिकै छ, कार्यक्रममा सहभागी भइदिनु भयो, आफ्नो प्रतिभा पनि राखिदिनु भयो, हजुरलाई धेरै धेरै धन्यवाद। एकैछिनपछि हामी गीत बजाउँछौँ, कसलाई सम्झाउन चाहनुहुन्छ?

0: हजुर, यो साङ्गीतिक कौशल पछि पुनः स्वागत छ श्रोताबिनहरू। अब भने हामी कुनै साथीलाई पनि कल लाइनमा लिन सक्दैनौँ अहिलेलाई, भने समयले हामीलाई नेटवर्क काटिसकेको छ, त्यसैले माफ गर्नुहोला। आज हामीलाई फोन गर्नुहुने कल गर्नुहुने साथीहरू हुनुहुन्थ्यो लक्ष्मी प्रसाद पौडीबाट, गणेश हुनुहुन्थ्यो सूर्यपालबाट, डाक्टर देवी पन्थी हुनुहुन्थ्यो विराटनगरबाट, सुषमा हुनुहुन्थ्यो बेसी सहरबाट, अनि हामीलाई फेसबुक लाइभमा कमेन्ट गर्नुहुने साथी हुनुहुन्थ्यो शान्त भुजेल। नमस्कार भगवती बुनु, म पनि सुन्दैछु है भन्नुभएको रहेछ। नमस्कार शान्त भुजेलजी। बुनु, म सुषमा दिदी हो है, किन होला रेडियो क्लियर आएको छैन, टेक्निकलमा समस्या आए जस्तो छ। अरे हजुर दिदी, हाम्रो यहाँ प्राविधिकमा समस्या आएर थोरै समस्या भएको छ, अब हामी बनाउँदैछौँ यसलाई, छिटै बन्नेछ, हाम्रो प्राविधिक समस्या केही हुने छैन। अनि एम सारोजीले कमेन्ट गर्नु भएको रहेछ, गुड मर्निङ सिस्टर, किन हो प्रोग्राम राम्रोसँग सुनेको पनि छैन, के भएछ र भन्नुभएको रहेछ एम सारोजी। हाम्रो यहाँ प्राविधिकमा थोरै समस्या आएको कारण हाम्रो प्रोग्राम अलि राम्रो सुनिन सकेको छैन है, अब केही दिनपछि राम्रो सुनिनेछ, हाम्रो यहाँ समस्याहरू समाधान हुँदैछ। लक्ष्मी प्रसाद मिश्रले कमेन्ट गर्नु भएको रहेछ, नमस्कार म पाउँदीबाट सुन्दैछु, जय रेडियो मेरो फेभरेट बिरा, खुसी लाग्यो रे। हजुरहरू सबैलाई जतिजनाले कमेन्ट गर्नुभयो, जतिजनाले हामीलाई कल गर्नुभयो, हाम्रो रेडियोलाई माया गर्नुभयो, धेरै धन्यवाद है। जति साथीले कल गर्न सक्नु भएन, जति साथीहरू कार्यक्रममा जोडिनु भएको थियो, उहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु।
1: हजुर, ज जसको फोन सम्पर्कमा आउन सक्नु भएन, उहाँले आज नलागे भोलि लाग्नेछ, भोलि नलागे पर्सि लाग्नेछ, तर कल गर्नलाई पनि नछोड्नु होला है त। अस्ति शनिबारको लकी कलर को हुनुभएछ, हजुरको मनमा पनि सुन्दरी सुन्दरी लागिरहेको होला, अस्तिको लकी कलर हुनुहुन्छ, उदयपुरबाट सन्तोष हुनुहुन्छ। यदि कार्यक्रम सुनिरहनु भएको छ भने हामी सम्पर्कमा आउन सक्नुहुनेछ र प्राविधिक कक्षबाट साथ दिनुहुने प्रमोदलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दै कार्यक्रम प्रस्तुतता हामी पनि विदा हुन चाहन्छौ। रेडियो चौतारी 91.4 मेगाहर्ज सुन्दै गर्नुहोला, नमस्कार।

रेडियो चौतारी 91.4 मेगाहर्ज हाम्रो वेबसाइट www.chautarilive.com हाम्रो पात्रो एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको चौतारी खबरमा स्वागत छ। शुरूमा मुख्य खबरका शीर्षकहरू। विनाशकारी बाढ़ीमा ज्यान गुमाएका प्रति श्रद्धांजलि अर्पण गर्न लमजुङका विभिन्न स्थानमा दीप प्रज्वलन, देशभर राष्ट्रिय झण्डा आधा झुकाइयो। मर्स्याङदीका विद्यालयमा श्रव्य दृश्य सिकाई विस्तार गरिने, गाउँपालिकाका थप विद्यालयमा प्रविधि मैत्री सिकाई कार्यक्रम विस्तार गर्ने विषयमा छलफल। प्रथम टुर्दी लमजुङको टी शर्ट तथा ब्याग सार्वजनिक, तयारी अन्तिम चरणमा। गुल्सिउ रामरानीको बेसी शहरमा भव्य प्रदर्शन, स्थानीय दर्शकको उल्लेख्य सहभागिता। र आज गण्डकी प्रदेशको लमजुङ, गोरखा, तनहु र कास्की सहित 40 जिल्लामा बाढ़ीको मध्यम जोखिम, सतर्कता अपनाउन आग्रह।

समाचार अब विस्तारमा रसुवाको भोटेकोसी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढीमा परि ज्यान गमाएकाहरूप्रति श्रद्धांजलि अर्पण गर्न लमजुङका विभिन्न स्थानमा आज दीप प्रज्वलन तथा शोक सभा गरिएको छ। बेसी शहर नगरपालिका, सुन्दर बजार नगरपालिका लगायत जिल्लाका विभिन्न स्थानीय तहमा दीप प्रज्वलन गरी बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धांजलि अर्पण गरिँदैछ। सुन्दर बजार नगरपालिका 6 मिलन चोकमा पनि साँझ दीप प्रज्वलन कार्यक्रम गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी सुन्दर बजार नगरपालिकाले सो कार्यक्रम गरेको हो। यस्तै बेसी शहर नगरपालिका उडा नम्बर 8 स्थित भीमसेन थानमा पनि दीप प्रज्वलन तथा शोक सभा गरिएको छ। नेकपा एमाले निकट भातृ संगठन अनि राष्ट्र बियो जिल्ला कमिटी लमजुङले बेसी शहरमा दीप प्रज्वलन गरेको हो। लमजुङको कोलासुथार गाउँपालिकामा कार्यरत कर्मचारीहरूले मौन धारण सहित श्रद्धांजलि व्यक्त गरेका छन्। गाउँपालिकामा कार्यरत कर्मचारीहरूले सोमबार कार्यालय समय अघि नै मौन धारण गरी बाढ़ीमा परि ज्यान गुमाएकाहरूको चिर शान्तिको कामना गरेका हुन्। उनीहरूले बाढ़ीमा परि घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्। यसै गरी सुन्दर बजार 9 फेदी कुनामा रहेको लालीगुराँस स्कूल सहित जिल्लाका विभिन्न विद्यालयहरूले शोक सभा आयोजना गर्दै मृतकप्रति श्रद्धांजलि अर्पण गरेका छन्। विभिन्न संघ संस्था तथा सामाजिक संगठनहरूले समेत शोक सभा तथा श्रद्धांजलि कार्यक्रम आयोजना गरेका छन्। भोटेकोसी बाढ़ीमा भएको ठूलो मानवीय क्षतिप्रति शोक व्यक्त गर्दै आज सोमबार देशभर सरकारी तथा विभिन्न सार्वजनिक स्थानमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। विनाशकारी घटनाको 13 दिनमा आज राष्ट्रिय शोक मनाइएको हो। बाढ़ीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धांजलि र पीड़ित परिवारप्रति समवेदना व्यक्त गर्न विभिन्न क्षेत्रमा दीप प्रज्वलन तथा शोकका कार्यक्रम भइरहेका छन्। बाढ़ीमा परि हालसम्म 1342 जनाको शव फेला परेको छ। तीमध्ये 98 मात्रै पहिचान भएर आफन्तले बुझेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार 13391 जनाको उद्धार भएको छ। उनीहरूमध्ये 3652 जना होल्डिङ सेन्टरमा छन् भने 4996 जना अझै सम्पर्कविहीन छन्। लमजुङको मर्साङदी गाउँपालिकाका विद्यालयमा श्रव्य दृश्यमा आधारित सिकाई प्रविधि विस्तार गर्ने विषयमा काठमाण्डुमा छलफल भएको छ। लुमा एजुकेशनको प्रविधि मैत्री सिकाई कार्यक्रम गाउँपालिकाका थप विद्यालयमा विस्तार गर्ने विषयमा सोमबार छलफल भएको हो। लुमा एजुकेशनका संस्थापक डेभिड सोवरवाइन, हाइडी सोवरवाइन, स्किप स्ट्रिक्टर नेपाल, कार्यक्रम संयोजक नन्दलाल भण्डारी तथा कार्यकारी प्रशासक पुष्पा भण्डारी र मर्साङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङबीच भएको बैठकमा विद्यालयमा प्रविधि मैत्री तथा प्रभावकारी सिकाई प्रणाली विस्तार गर्ने विषयमा छलफल भएको सचिवालयले जनाएको छ। बैठकमा अध्यक्ष गुरूङले गाउँपालिकाभित्रका विभिन्न विद्यालयमा लुमा एजुकेशनको श्रव्य दृश्यमा आधारित सिकाई कार्यक्रम विस्तार गर्न प्रस्ताव गर्नुभएको थियो। प्रस्तावमा सकारात्मक छलफल भएको र कार्यक्रम सञ्चालन तथा विस्तारका लागि आवश्यक सहकार्य र सहयोग गर्ने सहमति भएको गाउँपालिकाले जनाएको छ। परम्परागत सिकाई पद्धतिसँगै आधुनिक प्रविधिको प्रयोग गरी विद्यार्थीको सिकाईलाई रोचक, व्यावहारिक र प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम थप विद्यालयमा पुर्याउने पहल गरिएको हो। बैठकपछि अध्यक्ष गुरूङले छलफल उपलब्धिमूलक भएको बताउनुहुँदै विद्यालय शिक्षालाई प्रविधिसँग जोडेर विद्यार्थीको सिकाई उपलब्धि अभिवृद्धि गर्न यस्ता नवीन कार्यक्रमलाई गाउँपालिकाले प्राथमिकताका साथ अघि बढ़ाउने बताउनुभयो। गुणस्तरीय शिक्षा नै समृद्ध मर्स्याङदीको आधार हो, उहाँले भन्नुभयो। प्रविधिको सदुपयोग गर्दै विद्यार्थीलाई समय अनुकूल, प्रभावकारी र गुणस्तरीय शिक्षा प्रदान गर्न गाउँपालिका निरन्तर सहकार्य र पहल गर्दै जानेछ। देशभरका साइक्लिस्टलाई लमजुङमा भेला गराउने उद्देश्यले आयोजना हुन लागेको प्रथम टुर दी लमजुङ 2026 तयारी अन्तिम चरणमा पुगेको छ। लमजुङ साइक्लिङ संघको आयोजनामा आगामी असोज 2, 3 र 4 गते कार्यक्रम सञ्चालन हुने भएको हो। कार्यक्रमका लागि आवश्यक तयारी तीव्र रूपमा भइरहेको संघले जनाएको छ। यसै क्रममा बेसी शहर नगरपालिकाका मेयर गुमान सिंह अर्यालले कार्यक्रमका लागि तयार गरिएको टी शर्ट तथा ब्याग सार्वजनिक गर्नुभएको छ। आयोजकका अनुसार टुर दी लमजुङमा देशका
विभिन्न स्थानबाट साइक्लिस्टहरूको सहभागिता रहनेछ। कार्यक्रमले लमजुङको पर्यटन प्रवर्धनसँगै साइक्लिङ संस्कृतिको विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ। आयोजकले देशभरका साइकलिस्ट तथा साइकल प्रेमीलाई लमजुङमा सहभागी हुन आह्वान गरेको छ। साइकल यात्रामा 550 भन्दा बढ़ीले भाग लिँदैछन्। 32 जिल्लाबाट सहभागीहरूले नाम दर्ता गराएको र ती सहभागी मध्ये 55 जना महिला हुनेछन्। बेसी शहर लमजुङमा आयोजना हुन लागेको प्रथम टूर दि बेसी शहर लमजुङ 2026 यसअघि भदौ 20 र 21 गतेका लागि तय गरिएको थियो, तर तिब्बती क्षेत्रबाट नेपालको रसुवातर्फ बग्ने भोटेकोशी नदीमा आएको बाढ़ीका कारणले उत्पन्न प्राकृतिक विपत्तिको अवस्थालाई मध्यनजर गर्दै कार्यक्रमको मिति परिवर्तन गरिएको हो। प्रधानका अनुसार सहभागीहरू असोज 2 गते नै लमजुङ आइपुग्नेछन्। त्यसअघि उहाँहरूको स्वागत सत्कार र परिचयात्मक कार्यक्रम गरिने प्रधानले जानकारी दिनुभयो। नौथर सेरा ताजी सड़क अन्तर्गत लमजुङको दुर्दी गाउँपालिका छ उडारेमा कालोपत्र सड़क भाँसिँदा यातायात आवतजावत प्रभावित भएको छ। सड़कको कालोपत्र सहितको भाग भाँसिएपछि केही घर समेत जोखिममा परेका छन्। सड़क भाँसिएसँगै ढोरेनी फलेनी र वनसार क्षेत्रका नागरिकलाई आवतजावतमा शास्ति भएको छ। सड़कको ठूलो भाग भाँसिएर साँघुरो बनेपछि ठूला सवारी साधन सञ्चालन हुन सकेका छैनन्। स्थानीयका अनुसार सड़कमा जोखिम बढ़दै गएपछि दैनिक आवतजावत तथा खाद्यान्न लगायत सामग्री ढुवानीमा समेत समस्या भएको छ। सड़क थप भाँसिने जोखिम रहेकाले तत्काल आवश्यक मरमत तथा संरक्षणको काम गर्न स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन्। सड़क मरमत नहुँदा ढोरेनी फलेनी र वनसार क्षेत्रका नागरिकहरू थप प्रभावित हुने अवस्था रहेको स्थानीयले बताएका छन्। रेडियो चौतारी 91.4 मेगाहर्ज हाम्रो वेबसाइट www.chautarilive.com हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजमा तपाईँ सुन्दै हुनुहुन्छ साँझ 6:30 बजेको चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।

विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। रसुवाको भोटेकोशी नदीमा गएको बाढ़ी पहिरोबाट विस्थापित परिवारको उद्धार तथा राहतका लागि बेलायतमा रहेका लमजुङका परशु गुरूङ र उहाँकी धर्मपत्नी नन्दा गुरूङले 1,01,000 रूपियाँ सहयोग गर्नुभएको छ। दुर्पोखरी गाउँपालिका थर डाँडा थोकका गुरूङ दम्पतिले नेपाल फ्लड सपोर्ट अभियान मार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम सहयोग गरेका हुन्। तमुधी युकेले भोटेकोशी बाढ़ी पहिरो प्रभावितको उद्धार राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा 1,01,000 रूपियाँ सहयोग गर्ने निर्णय गरी सञ्चालन गरेको अभियानमा गुरूङ दम्पति जोड़िएका हुन्। इलम्पोखरी समाज युकेका अध्यक्ष लमजुङ समाज युके र तमुधी युकेका वरिष्ठ उपाध्यक्ष परशु गुरूङ साथै तमुधी युके आमा समूहकी वरिष्ठ उपाध्यक्ष नन्दा गुरूङले विपदको समयमा नागरिकको सामाजिक उत्तरदायित्व महत्वपूर्ण हुने बताउनुभयो। अभियानमा विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गर्ने क्रम जारी रहेको जनाइएको छ। यस्तै हालैको विनाशकारी बाढ़ी तथा पहिरोबाट प्रभावितको राहत तथा उद्धारका लागि लमजुङको विशेषहर नगरपालिका सात स्थित पाठशाला मन्टेश्वरी स्कूल परिवारले पनि 40,100 रूपियाँ सहयोग गरेको छ। मन्टेश्वरी स्कूल परिवारले सोमबार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको हो। विद्यालयका विद्यार्थी शिक्षक तथा कर्मचारीबाट स्वैच्छिक रूपमा रकम संकलन गरी राहत कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ। यस्तै भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाएकाहरूको 13 पुण्यतिथिमा बेसीसहर नगरपालिका सात मयुम स्थित उन्नतिशील आमा समूहले बाढ़ी पीड़ितका लागि 15,700 रूपियाँ सहयोग गरेको छ। समूहले तीजको दर नखाई चाड़पर्वलाई भन्दा विपदमा परेकाहरूको पीड़ालाई प्राथमिकता दिँदै रकम संकलन गरेको जनाएको छ। बाढ़ीबाट प्रभावित तथा घाइतेको उपचार र राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको समूहले जनाएको छ। गुरूङ समुदायको भाषा संस्कृति परम्परा र सामाजिक जीवनलाई कथावस्तु बनाइएको गुरूङ भाषाको कथानक चलचित्र मोल्स्यु रामरानीको आइतबार बेसी शहरमा भव्य प्रदर्शन गरिएको छ। दर्शकको माग र चलचित्रप्रतिको बढ़दो उत्साहलाई मध्यनजर गर्दै बेसी शहर स्थित बरण्डा रेस्ट्रो एण्ड इभेन्ट्समा प्रदर्शन गरिएको हो। प्रदर्शनमा स्थानीय दर्शकको उल्लेख्य सहभागिता थियो। दर्शकले चलचित्रलाई रूचाएका थिए। प्रदर्शनको शुरूआत गर्दै पत्रकार आश गुरूङले गुरूङ समुदायको भाषा संस्कृति र पहिचानलाई चलचित्र मार्फत नयाँ पुस्तासम्म पुर्याउने काम महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले स्थानीय स्तरमा गुरूङ भाषाका चलचित्रको प्रदर्शनले मौलिक भाषा संस्कृति र कलाको संरक्षणमा योगदान पुग्ने बताउनुभयो। कार्यक्रममा चलचित्रका निर्माता पशुपति गुरूङ र नायक रामप्रसाद गुरूङलाई स्थानीयले फेटा र खादा लगाएर सम्मान गरेका थिए। कार्यक्रम युवा अगुवा प्रदीप गुरूङले सञ्चालन गर्नुभएको थियो। मोल्स्यु रामरानी गुरूङ समुदायको मौलिक संस्कृति परम्परा सामाजिक मूल्य मान्यता पारिवारिक सम्बन्ध र प्रेम कथामा आधारित चलचित्र हो। मुनाल फिल्म्स प्रालीको ब्यानरमा निर्माण भएको यस चलचित्रले गाउँघरको वास्तविक जीवनशैलीसँगै गुरूङ समुदायको सांस्कृतिक चेतनालाई पर्दामा प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ। चलचित्रको कथा तथा निर्देशन विवेक गुरूङको रहेको छ भने पटकथा जनक गुरूङले लेख्नु भएको हो। चलचित्रमा रामप्रसाद गुरूङ, विष्णु गुरूङ, सपना गुरूङ, ईशा गुरूङ, रेशम गुरूङ लगायत कलाकारहरूको अभिनय रहेको छ। युरोपेली फुटबलको नियामक निकाय यूईएफएले नेपालमा भदौ 10 गते गएको बाढ़ीका पीड़ित प्रति यज्ञबद्धता जनाएको छ। यूईएफएले नेपालका बाढ़ी पीड़ितको सम्झनामा यो हप्ता हुने च्याम्पियन्स लीगका सबै खेल अघि 1 मिनट मौन धारण गर्ने जनाएको छ। त्यसक्रममा नेपाल तिमी एक्लो छैनौ सन्देश लेखिएको ब्यानर पनि प्रदर्शन हुनेछ। यूईएफएका अध्यक्ष अलेक्जेन्डर चेफेरिनले विपदमा परेका नेपाली प्रति आफ्नो संस्थाको ऐक्यबद्धता रहेको बताउनु भएको छ। यसअघि स्पेनी क्लब बार्सिलोना, रियल मड्रिड लगायतले पनि खेल अघि नेपालका बाढ़ी पीड़ितको सम्झनामा मौन धारण गरेको थियो।
आज देशका 40 जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज गण्डकी प्रदेशको लमजुङ, गोरखा, तनहु र कास्की, ताप्लेजुङ, संखुवा, सभा, तेह्रथुम, पाँचथर, इलाम, धनकुटा, झापा, मोरङ, खोटाङ, उदयपुर, ओखलढुङ्गा, भोजपुर, दोरखा, काभ्रे पल्लानसोक, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङका साथै कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला भएर बहने साना नदी तथा खोलामा बहाव बढ़ने सम्भावना छ। विशेष गरी सुर्खेत, दैलेख, असम, कालीकोट, बाजुरा, बझाङ, बाँके, बर्दिया, दार्चुला, बैतडी, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरमा समेत साना नदी तथा खोलाको बहाव उल्लेख्य बढ़न सक्ने अनुमान छ। महाशाखाले ती जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेकोले सतर्कता अपनाउन आग्रह गरेको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़का साथै सुदूरपश्चिम प्रदेशको पहाड़ र तराईका एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। हिमालका केही ठाउँ तथा पहाड़का धेरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। विनाशकारी बाढ़ीमा ज्यान गुमाएका प्रति श्रद्धांजली अर्पण गर्न लमजुङका विभिन्न स्थानमा दीप प्रज्वलन, देशभर राष्ट्रिय झण्डा आधा झुकाइयो। मस्याङदी गाउँपालिकाका विद्यालयमा श्रव्य दृश्य सिकाई विस्तार गरिने, गाउँपालिकाका थप विद्यालयमा प्रविधि मैत्री सिकाई कार्यक्रम विस्तार गर्ने विषयमा छलफल। प्रथम टुर दि लमजुङको टी शर्ट तथा ब्याग सार्वजनिक, तयारी अन्तिम चरणमा। चलचित्र अंगोलछ्यो रामरानीको बेसी शहरमा भव्य प्रदर्शनी, स्थानीय दर्शकको उल्लेख्य सहभागिता। र आज गण्डकी प्रदेशको लमजुङ, गोरखा, तनहु र कास्की सहित 40 जिल्लामा बाढ़ीको मध्यम जोखिम, सतर्कता अपनाउन आग्रह। यिनै समाचार सहित साँझ 6:30 बजेबाट प्रसारित चौतारी खबर अहिले ल्याइसकिएको छ। प्राविधिक सहकर्मी भगवती सुनारलाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 मेगाहर्ज सुन्दै गर्नुहोस्। नमस्कार।